वेल प्रोग्रामको दुसरो गीत हुने भयो र त्यो गीतको नै लेखिन बताएछ सरी जन कार्बियल नङ पर प्रेमिका तेवा ताई गाना बेसी अप्सन दिइकन आएछ फिल्म खान भेलिबी किन्तु ताई चोरी चोरी चुप्के चुप्के जी भेलिबी गाना बजाइदिबी गएछ त यो टाइटल सङ हुने लगो यहाँ बबुल सुप्रियो अल्का यक्निक अरू खरस लगा वास्ते फिल्म आएछ चोरी चोरी चुप्के चुप्के